0: Nepali hits on SBS South Asian.
1: कहाँ छ लैस
2: नाच्न कहाँ छ
1: आज तेरो दाई पनि जान्छ नाच्न